0: ही महदूद था, लेकिन आज जो है वो इंसान के हाथ में
1: वसत हो गई है,
0: वसत ही हो गया है,
1: जी जी वसी पैमाने पर आ गए हैं।
0: जी हाँ, तो जो ये तगैरात होते हैं वो कहीं ना कहीं हमारे लिए मुफीद भी साबित होते हैं और कहीं ना कहीं इसमें हमारे नुकसान भी होता है, लेकिन वो हमारे अपने ऊपर है कि हम क्या उसको हासिल करते हैं,
1: अपने ऊपर मुनासिब
2: है। तगैर और तबद्दुल जो है वो हर हालत में हमें फायदा ही पहुंचाता है। बहुत से तगैरात ऐसे होते हैं कि बज़ाहिर हमें लगता है कि शायद हम ज़वाल की तरफ जा रहे हैं, लेकिन हकीकत यह है कि ज़वाल की तरफ नहीं जाते हैं, वो उस दौर के तकाजे होते हैं जो हमें अपनी तरफ खींच लेते हैं।
0: क्या बात,
2: तो हम उसे उस एतबार से उसी तरफ मुड़ते हैं, फिर मजबूर भी हो जाते हैं वही सब लिखने के लिए, क्योंकि जमाना हमसे तकाजा करता है और अदब जो जमाना तकाजा करता है वही तहरीर करता है।
0: तकलीफ हर मौजू को मतलब अदब में शामिल किया जा रहा है। समय साहिबा, आप जब जेर तालीम थी तो किस किस्म का अदब उस जमाने में होता था, आप पढ़ती थी, और आज आप माशाल्लाह एक मुअल्लिमा हैं, तो क्या पढ़ा रही हैं आप, क्या देखती हैं किस किस्म का अदब आज निसाब में मौजूद है?
3: देखिए, मैं जिस वक्त तालिबे इल्म थी तो वो ज़माना कोई बहुत पुराना ज़माना नहीं है और बहुत ज़्यादा फ़र्क नहीं हुआ है, लेकिन जब हम बात करते हैं खासकर कदीम अदब की, यानी वो अदब जो जदीद अहद से पहले का अदब था, तो उस फ़न में और उस अदब में हमें अजमत नज़र आती है जो अपने ज़माने को पूरी तरह से उबूर किया हुआ था। गालिब और मीर और वली दक्कनी का अगर हम खास तौर से लिटरेचर और अदब की जब बात हो रही है, तो जैसे और वो एक ऐसा अदब था कि जिसे आज की तारीख में भी शौक से पढ़ा जाता है, ऐसा नहीं है कि उससे लोग दूर होते जा रहे हैं, और बहुत ही शौक और ज़ौक के साथ लोग उसका मुताला आज भी करते हैं, और उसकी ज़बान में लताफत थी और बड़ी बारीकियों के साथ दीगर फनी पाबंदियों का ख्याल भी रखा जाता था।
0: अच्छा,
3: आज इतने सालों में के बाद भी वली दक्कनी से लेकर मिर्ज़ा गालिब तक ने जो कुछ भी फरमाया वही आज भी मुस्तनद माना जाता है और समझा जाता है।
0: क्या बात है, जी जी।
3: आज भी जब हम उन लोगों के कलाम को या उनके जरिए जो तहरीरें थी उनके जरिए उनका मुताला करते हैं अदब में, तो एक अजब ताजगी और लताफत का एहसास हमें होता है जो शायद मुझे ऐसा लगता है कि जदीद अदब में हमें उतनी खूबसूरती और रानाई के साथ देखने को नहीं मिलता है। और मैं न सिर्फ उर्दू अदब की बल्कि अंग्रेजी लिटरेचर की भी तालिब इल्म रही हूँ, और यही फ़र्क मैंने वहाँ पे भी महसूस किया, चाहे हम मिल्टन की बात करें या विलियम शेक्सपियर की बात करें, उनके सोनेट्स उनके ड्रामे आज भी आप देख लीजिए उठाकर मास्टर पीस हैं। और मैं ये नहीं कह रही हूँ कि काबिल लोग नहीं रहे या उनकी तहरीरों में कोई कमी है, लेकिन मुझे ऐसा नहीं लगता कि आज के दौर में भी उनको कोई चैलेंज कर सकता है या जो चीजें उन्होंने विरासत के तौर पे हमें दी हैं उसकी कोई बराबरी कर सकता है।
0: अच्छा साहब, इन्होंने जो अभी बात कही कि इनका जमाना उतना कदीम नहीं है, मैं आपसे पूछना चाहूंगी कि आपके वक्त में जो अदब आप पढ़ते थे और आज आप जो पढ़ाते हैं, हालांकि वही सब कुछ है उसमें भी, लेकिन फिर भी तरमीम जैसा भी मैम ने बोला कि हुई है, क्या महसूस करते हैं आप?
2: देखिए, हर दौर में अदब की कदरे
0: जी
2: उसके तकाजे होते हैं।
0: अच्छा,
2: गालिब मीर और उससे पहले, यानी मैं ये कहूँ कि अमीर खुसरो से लेके कुली कुतुब शाह तक
0: जी,
2: और कुली कुतुब शाह से लेके आज के दौर के शायर, ये पूरा अदब जो है मुख्तलिफ तगैरात अपने अंदर समेटे हुए।
0: अच्छा,
2: उसकी वजह यह है कि मीर गालिब के दौर में जो लिसानी कदरें थी
0: जी
2: वो अलग थी, हमारे दौर में हम लिसानियात की उन कदरों को उन पर ज्यादा जोर नहीं दे रहे
0: जी।
2: हम मेटेरियलिस्टिक बहुत ज्यादा है।
0: अच्छा,
2: हम आजकल जबान पे बहुत जोर नहीं दे
0: जी
2: रहे
0: हाँ, जी हाँ।
2: उस दौर में जबान जो है आपने सुना होगा इंशाल्लाह, खान शाह ने जबान की सफाई कराई, उसके बाद फिर नासिक के दौर में जबान की सफाई सुथराई हुई, वो तो बहुत अच्छी चीज है, क्योंकि उस वक्त हिंदी अल्फाज बहुत ज्यादा शामिल थे उर्दू में।
0: अच्छा,
2: और धीरे धीरे उर्दू की सफाई हुई और फारसी तराकीब शामिल हुई। फारसी तराकीब ने ये किया कि उर्दू में जो लोगों जो लताफत है वो फारसी तराकीब की वजह से है, तो वो उस दौर की कदरें थी जब जबान पर जोर हुआ करता।
0: अच्छा,
2: अगर आप मौजू के एतबार से देखें तो गालिब ने तंगनाए गजल का शिकवा किया, गजल की जो कदरें थी उस दौर में, आज गजल ने अपना बिल्कुल चोला बदल लिया। अब आजकल मुशायरे में अगर या इस तरह कोई शेर शायर पढ़ता है तो कहता है साहब इसमें एक शेर गजल का भी हो गया। आपने मैं सुना होगा एक शेर गजल का भी हो गया, जब पढ़ गजल रहा कि एक ताजा गजल है उसका कहता है एक शेर गजल का भी हो गया, इसका मतलब कि गजल
0: वो
2: जो जो मिजाज था वो मिजाज आज नहीं है बेशक, लेकिन वो आज के जमाने के तकाजे के गमे जाना पे ही मौकूफ नहीं शेर व गजल, गमे दौरा भी सताए तो गजल होती, आज का शायर ये कह रहा है। वो तो लोग कहते हैं मुमिर के यहाँ कुनूतियत है, कुनूतियत नहीं है, بلکہ میر نے اپنے دور کا پورا نقشہ کھینچا. ادب آئینہ ہے جس آئینے میں ہم اس دور کو دیکھ سکتے ہیں, اس کے چلتی پھرتی تصویر ہمارے سامنے آ جاتی ہے. تو آج کے دور کا, آج کا جو ادب ہے, آج ہمارے دور کا سیاسی جو تغیرات ہیں سائنس اور ٹیکنالوجی میں, تو آج کا ہمارا ادب چونکہ یہ دور جو ہے یہ الیکٹرانک اور اس کا اور اس کا دور ہے, تو اس پر آج کا جو ادیب ہے وہ اس دور کے اعتبار سے اپنے ادب کو آگے بڑھانا چاہیے.
1: آج اسی بحث میں میں کہنا چاہوں گی, مجھے یاد آیا بلی کا, مفلسی سب بہار کھوتی ہے
0: جی,
1: مرد کا اعتبار کھوتی ہے, یہ اس زمانے کا ذکر ہے.
0: اچھا
1: بلی کا. اور یہ آج دیکھیے, تجھ لب کی صفت لالے بدخشاں کا ہوا, جادو ہے تیرے نین غزالہ سے کہوں گا.
2: کیا
1: یہ الفاظ, یہ ان کا ربط ضبط
0: جی
1: کتنا الگ سا ہے. اور آج جو یہ سب رنائی کا ذکر ہوتا ہے
0: جی
1: بالکل الگ انداز میں ہوتا ہے. دیکھیے زمانہ جو ہوتا ہے نا, وہ جو بھی اس وقت قدریں ہوتی ہیں وہ انہی کو بیان کرتا ہے.
0: بالکل بالکل.
1: ادب تب بھی سب کچھ یہی تھا, زمانے کی روش جی, زمانے کے حالات قلم بند ہو رہے تھے, اور آج بھی سب کچھ ہو رہا ہے.
0: اچھا
1: ٹیکنیک بدل رہی
0: جی
1: ہے.
0: اگر جی ہم آپ سے بات کریں کہ ادب اطفال کی بات کریں جی, اگر ہم تو پہلے ہم دیکھتے تھے کہ بچوں کے ادب میں اخلاقی کہانیاں
1: جی
0: شامل ہوتی تھی, لیکن آج جو ہے وہ لگتا ہے کہ اس میں بھی تبدیلی آئی ہے. تو کیا مثبت اور منفی انقلابات آئے ہیں, کیا محسوس کرتی ہیں آپ؟
1: آج کیونکہ بچوں کا مائنڈ بہت ڈائیورٹ ہو گیا ہے ایک طرح سے, بچوں کا دماغ بہت الگ ہو گیا ہے, یہ موبائل اور پکچر
0: وہ بھی وقت کے
1: بالکل تقاضوں سے
0: مجبور ہیں وہ بھی جی.
1: تو آج بچے اس میں انٹرسٹ نہیں لیتے ہیں پڑھنے میں
0: جی,
1: اس لیے جو رائٹرس ہیں جو ہمارے لکھنے والے ہیں وہ بھی اسی انداز میں لکھتے ہیں جو بچوں کی ضرورت ہے. آج
0: اچھا
1: بچہ وہی پڑھے گا جو اس کو ضرورت ہوگی
0: جی.
1: اچھا ہم آج بھی یہ والی بات کہتے ہیں کہ جو ہمارے مورل اسٹڈی ہے وہ ضروری ہے بچوں کے لیے. تو اگر آپ بچوں کو وہ سب چیز نہیں دیتی ہیں جو
0: جی
1: ہماری قدریں ہیں
0: جی جی,
1: ہمارا ادب ہے, مطلب گھر میں جو تہذیب و تمدن
0: جی
1: ہماری
0: جی جی
1: وہ نہیں ہوتا ہے تو بچے ہمارے کہاں بتائیے بتائیے.
0: سمجھ صاحب آپ کے حساب سے جو آج کا ادب ہے وہ طلبہ کے لیے کتنا مفید ہے؟ کیونکہ جیسے ابھی لبنہ صاحبہ نے بتایا کہ ادب برائے زندگی بھی ہے, یعنی تہذیب و آداب یا اخلاقیات تسلیمات وغیرہ سب ادب ہی سکھاتا ہے انسان کو. تو کیا کہنا چاہیں گی کہ آج کے ادب میں وہ چیزیں شامل ہیں؟
4: دیکھیے جیسا کہ آپ نے کہا کہ ادب برائے ادب نہیں بلکہ ادب برائے زندگی ہے اور ہونا بھی چاہیے, اور اس ادب میں بڑی وسعت ہے. ہماری زندگی کا ہر پہلو سماجی سیاسی انفرادی اجتماعی ہر پہلو ادب اس ادب میں یہ ادب اپنے اندر سموئے ہوئے ہیں.
0: جی
4: اور جیسا
0: جی
4: کہا جاتا ہے کہ ادب سماج کا آئینہ ہوتا ہے, اخلاقی قدروں سے لے کر تہذیب و تمدن تک اور آداب اور تسلیمات سے لے کر طنز و مزاح تک انسانی تاریخ کا ہر پہلو اور انداز اس ادب سے متاثر ہوتا ہے.
0: جی
4: آج کے دور کی اگر ہم بات کریں اور آج کے طلباء کے نظریے سے ہم بات کریں کہ ان کے لیے یہ کتنا مفید ہے یا ان کو وہ کس طریقے سے فائدہ پہنچا رہا ہے, تو میں بات کروں کہ ادب کی ہر شاخ چاہے وہ شاعری ہو یا فکشن ہو یا پھر ہمارے مضامین ہوں, تو مجھے ایسا لگتا ہے کہ یہ شاخ کہیں نہ کہیں اس شاخ نے اپنی تر و تازگی اور اپنی جو قدرتی شناخت تھی اس کو کھویا ہے.
0: اچھا
4: اور کہیں نہ کہیں نقصان اٹھایا ہے.
0: اچھا
4: آج جس طرح سے ہر معیاری اور غیر معیاری تحریر کو ادب میں بڑی آسانی کے ساتھ جگہ مل جاتی ہے
0: جی,
4: وہ یقیناً مجھے ایسا لگتا ہے کہ غور و فکر کرنے کا ایک ٹاپک ہے, اور جو سماج کے ذمہ دار لوگ ہیں یا ادب سے واقفیت رکھنے والے گہرے ادب کے مطالعہ کرنے والے
0: لوگ
4: جی جی جی, ان کو اس طرف ضرور ایک فکر کرنے کی ضرورت ہے. خاص کر اگر ہم بات کریں صنف شاعری کی
0: جی
4: یا فکشن کی
0: جی,
4: تو ہم نے ضرور کہیں نہ کہیں ان اصناف میں اپنی سماجی قدروں کو یا اپنی اخلاقیات کو کھوتے ہوئے دیکھا ہے, جو آنے والی نسلوں کے لیے اچھا پیغام نہیں ہے.
0: اچھا
4: اور اس کا خامیازہ کہیں نہ کہیں مجھے ایسا لگتا ہے کہ ہماری نسلیں اٹھا سکتی ہیں, کیونکہ جو تہذیب اور جو خوبصورتی ہمارے ادب میں تھی مجھے لگتا ہے کہ مس ہو رہی ہے.
0: ڈاکٹر ارشد صاحب آپ کے حساب سے ادب کے معیار میں جو گراوٹ آئی ہے یا اس کا معیار کیا بلند ہوا ہے, کیا آپ کہنا چاہیں گے؟ کہاں تک ان کی بات سے اتفاق کریں؟
2: میں ان کی بات سے اتفاق بھی رکھتا ہوں, تھوڑا سا اس پر اور روشنی ڈالنا چاہ رہا ہوں
0: جی
2: کہ اس میں کوئی شک نہیں کہ زمان کا زوال ہوا ہے. پہلے ہم جب بچوں کو ابتدائی تعلیم دیتے تھے تو انہیں تختی پہ لکھواتے تھے اور اس میں ان کی تاکیم کی تحریر بھی بنی اور وہ الفاظ اور پھر اس کے بعد املا لکھواتے تھے اور وہ الفاظ ہمارے گھروں میں رائج تھے. آج ہمارے گھروں میں وہ الفاظ جو لطافت سے میں ڈوبے ہوئے تھے وہ رائج نہیں ہیں. آج کا ادیب اس بات پہ مجبور ہے اگر